0: यूफोन या टेलीनॉर का वीकली पावर ग्रैंड पैकेज सब्सक्राइब करें और आराम से घर बैठे 100 रुपए का डिस्काउंट पाएं। तो देर किस बात की, अमेजिंग डिस्काउंट्स अनलॉक करो विद इजी पैसा डिजिटल बैंक, इजी वाला बैंक।
1: This program is brought to you by
2: Try all new Vatika shampoo. Nourishes hair naturally.
1: And
3: Phoenix laga aur bhul ja. Phoenix laga aur bhul ja.
1: And Sarsab Nitro Force ko laga aur jeeta ja.
4: Bain al-aqwami safar par rawana hone wale mutawajjo hoon. Aisi online apps aur platforms se ijtinab kare jo paison ki ivaz kisi namaloom shakhs ka saman aapke apne saman ke sath le jane ke liye karte. यह आसान कमाई का तरीका तो नजर आता है लेकिन हकीकत में खतरनाक जाल है। मंशियात फरोश इन्हीं तरीकों को इस्तेमाल करके मंशियात स्मगल कर रहे हैं। याद रखें, अगर आपके सामान से मंशियात बरामद हुई तो कानूनन इस जुर्म के जिम्मेदार सिर्फ आप होंगे। खबरदार, किसी अजनबी का सामान दौरान सफर अपने साथ ले जाना आपके लिए खतरनाक हो सकता है।
5: یہ پیغام حکومت پاکستان کی جانب سے پیش کیا گیا۔
6: قدرت کا نظام توازن پر قائم ہے،
7: وسائل سے زیادہ آبادی کے بوجھ سے توازن بگڑ جاتا ہے،
8: گھر کے افراد اور آمدن میں توازن
9: ہماری ذمہ داری ہے۔
10: خاندانی منصوبہ بندی کے طریقوں پر عمل کر کے اپنی ذمہ داری پوری کریں۔
5: یہ پیغام حکومت پاکستان کی جانب سے پیش کیا گیا۔
1: Like us on facebook.com/fm247365
11: fm247365 fm100
1: 31 saal fm100 aapki awaaz
11: assalamu alaikum pakistan
1: pakistan